0: अच्छा,
1: तो ये तो लक्षण है
0: जी जी।
1: पर अगर हम इसको सही तरीके से पहचान करना चाहते हैं तो आजकल हमारे पास एंडोस्कोपी एक इंस्ट्रूमेंट होता
0: जी
1: है
0: जी।
1: इसको हम पेट के मुंह के जरिए पेट में डाल देते हैं और ये एक फाइबर ऑप्टिक नली होती है जिसमें लेंस लगे होते हैं, तो जो भी डॉक्टर होता है वो लेंस से देख सकता है कि पेट के किस हिस्से में अल्सर है। तो एक तो हमें डायरेक्ट विजुअलाइजेशन होता है, डायरेक्ट सीधा हम उसको देख सकते हैं कि इस जगह पे अल्सर है। इसके अलावा अगर अल्सर बहुत बड़े साइज का है या उसमें कई बार जैसे कोई ग्रोथ नजर आ रही है तो वहां से उसमें बायोप्सी भी ले सकते हैं, जांच के लिए हम टुकड़ा भी ले सकते हैं।
0: अच्छा अच्छा।
1: और आजकल जैसे पहले हम अल्सर को ये मानते थे कि भाई ज्यादा कॉफी पीना, चाय पीना, शराब पीना, ये इनकी वजह से अल्सर हो जाता है, लेकिन हमने अब ये देखा कि उसमें एक बैक्टीरिया होता है जिसको इन्फेक्शन होता है, हेलिकोबैक्टर पाइलोराई कहते हैं, और लगभग ड्यूओडेनम के 99% लोगों में वो बैक्टीरिया पाया जाता है और गैस्ट्रिक अल्सर में वो लगभग 70% मरीजों में। तो उस बैक्टीरिया को भी हम वहां से टेस्ट कर सकते हैं। उसको वहां से लेके कल्चर भी कर सकते हैं। कुछ उसकी जांच के लिए टेस्ट होते हैं, यूरिएज वगैरह टेस्ट होते हैं, वो हम टेस्ट करके ये बता सकते हैं कि ये बैक्टीरिया वहां पे मौजूद है या नहीं।
0: जी जी।
1: तो ये स्थिति सर्जरी की बन सकती है। तीसरी चीज ये होती है जहां सर्जरी की जरूरत पड़ती है कि कई बार क्रॉनिक अल्सर है, धीरे धीरे करके लंबे समय तक चल रहा है और आपने पूरा इलाज नहीं करा, तो थोड़ा थोड़ा अल्सर जो है वो भरता चला जाता है, लेकिन जो नली होती है जो पेट से लेके और ड्यूओडेनम के बीच में जो होता है वो धीरे धीरे करके ब्लॉक होना शुरू हो जाता है, तो जिसको हम गैस्ट्रिक आउटलेट ऑब्स्ट्रक्शन बोलते हैं। तो जब वो ऑब्स्ट्रक्शन होने में क्या होता है कि मरीज का खाना आगे जाते ही नहीं, वो जब भी खाना खाता है वहीं रखा रहता है और उल्टियां होनी शुरू हो जाती है।
0: तो जैसे किस तरह का
1: जी, इसमें मिर्च मसाले वाले जैसे बहुत ज्यादा तले हुए चीज
0: नहीं लेने चाहिए,
1: मिर्च मसाले वाली बहुत ज्यादा तेज है, शराब है, सिगरेट है, और दवाइयां जैसे मैंने अभी बताई पेन किलर दवाइयां, स्टेरॉइड, ऐसी चीजों को हमें अवॉइड करना चाहिए।
2: कुछ बातें आपकी सेहत के हवाले से इस प्रोग्राम में भी आप सुन रहे थे। पेट के अल्सर बचाव और एहतियात के हवाले से डॉक्टर ए के वार्षणी की गुफ्तगू। आपसे गुफ्तगू कर रहे थे जहीर जैदी। यह आकाशवाणी की उर्दू सर्विस है। पेश खिदमत प्रोग्राम आईना। आज का मौजू है मिर्जा फरतुल्ला बेग, वाकयात और शख्सियत।
3: मिर्जा फरतुल्ला बेग का खानदान शाह आलम सानी के जमाने में तुर्किस्तान से हिन्दुस्तान आया था। ख्वाजा बदरुद्दीन खां उर्फ ख्वाजा अमान मिर्जा फरहतुल्ला बेग के परनाना थे। वो दिल्ली के मोहल्ले चूड़ीवालान के रहने वाले थे। उनके फूफा डिप्टी सुल्तान की हवेली के आसार आज भी सीतल दास की हवेली से मुलिक देखे जा सकते हैं। दास्तानगोई और जबानो बयान का फन उनकी नानी अंजुमन आरा के जरिए मिर्जा की घुट्टी में पड़ गया था, इसीलिए उनके मजामीन शख्सी खाकों में माशरती कवायफ का बयान और वाकयात की तफसीलात में अल्फ लैल भी हुस्न, रंगारंगी, बजला संजी और लताफत और जराफत कूट कूट कर भरी हुई है।
4: फरहतुल्ला बेग चेहरे मोहरे के एतबार से ठेठ मुगल दिखाई देते थे। उनके जिगरी दोस्त गुलाम यजदानी ने, जिन्हें वो प्यार से दानी कहा करते थे, उनके चेहरे का नक्शा बयान करते हुए बताया है कि मिर्जा फरहतुल्ला बेग का रंग नहायत सुर्ख और सफेद, जिल्द साफ, होंठ पतले पतले, दांत छोटे और बेवस्त, चेहरा न लंबा न ज्यादा गोल और आंखें छोटी छोटी मगर रोशन और चमकदार थीं। उनकी जिंदगी का खासा बड़ा हिस्सा हैदराबाद में गुजरा, लेकिन दिल्ली से उनका ताल्लुक और मोहब्बत ता दमी जीस्त बरकरार रहे। वो इस शहर की एक एक अदा पर जानिसार करते थे, यहाँ के मेले ठेले, मुशायरे और वो गरा कदर शख्सियात जिनसे उनका जाती ताल्लुक रहा था, मिर्जा की यादों में हमेशा बसे रहे।
3: मिर्जा फरहतुल्ला बेग की तहरीरों में उनके वो तीन मजामीन जिन्हें सबसे ज्यादा मकबूलियत हासिल हुई, नजीर अहमद की कहानी कुछ मेरी कुछ उनकी जुबानी, दिल्ली का एक यादगार मुशायरा और फूल वालों की सैर है। नजीर अहमद की कहानी के बारे में बाज नक्कादों का कौल है कि अगर मिर्जा कुछ और न लिखते तो भी इस मजमून के बल पर अदबी दुनिया में जिंदा रहते। खाका निगारी के तमाम महासिन इस मजमून में बदरजाए अतम देखे जा सकते हैं। फूल वालों की सैर में दिल्ली की माशरत, दिल्ली वालों के मिजाज, सैलानी तबीयत और जंगल में मंगल कर देने की सलाहियत का बड़ा दिलचस्प बयान है। मुगलों की सल्तनत का आखिरी जमाना, दिल्ली पर जाकनी की कैफियत और दिल्ली वालों की जिंदा दिली, لال قلعے سے تعلق خاطر بہادر شاہ کی مقبولیت عامہ اور دلی کے رہن سہن کی منہ بولتی تصویریں اس مضمون میں دیکھے جا سکتی ہیں۔ مشاعرے ہماری تہذیبی زندگی میں جو اہمیت رکھتے تھے اس کے بارے میں کسی تعارف کی ضرورت نہیں ہے۔ قلعے والوں نے مشاعروں کو جو فروغ دیا اس سے بھی اردو جاننے والا ہر شخص بخوبی واقف ہے۔
4: مرزا فرت اللہ بیگ نے دلی کے ایک یادگار مشاعرے میں ایسی ہی ایک محفل کا سما باندھا ہے۔ مضمون پڑھتے جائیے اور قلعہ معلیٰ میں ہونے والی شعری نشستوں کا تصور کرتے جائیے۔ خواب اور حقیقت کے درمیان پائے جانے والے فاصلے کم ہو جائیں گے اور آپ ان دنوں کی سیر کرتے دکھائی دیں گے جب دلی پیاری آباد تھی اور یہاں روز روز نئی نئی شعر و نغمے کی محفلیں منعقد کی جاتی تھیں۔
3: مرزا فرت اللہ بیگ کا فن اصل میں زبان و بیان کا فن ہے۔ معمولی واقعات اور پیش افتادہ حقائق کو داستان گو اپنی بزلہ سنجی اور لطف زبان سے کیا کچھ بنا دیتا ہے، اس کا اندازہ کرنے کے لیے ان کی وہ کہانی پڑھیے جس میں موسمی کیفیات کا بیان کرتے ہوئے مرزا نے شکر گزاری کا سبق سکھایا ہے اور شکایت کرنے کی بری عادت کی مذمت کی ہے۔ کہانی کا ایک نسوانی کردار بد مزاج، بدخو اور بد زبان ہے۔ وہ ہر موسم میں خرابی نکالنے کی کوشش کرتی ہے، جبکہ دوسری کردار ایک نیک بخت، خوش گفتار اور خوش مزاج بوڑھی عورت ہے جو زندگی کے روشن پہلو پر نظر رکھنے اور اس سے لطف اندوز ہونے کا درس دیتی ہے۔ چنانچہ پہلے کردار سے جب گرمی نے پوچھا کہ بڑی بی میں کیسی ہوں تو اس کے تن بدن میں آگ لگ گئی اور وہ یوں گویا ہوئی،
4: او ہو، چونی بھی کہے مجھے گھی سے کھاؤ، بھی گرمی تمہارا کیا کہنا، سبحان اللہ، واہ واہ، پسینہ بہ رہا ہے، کپڑوں میں بو آ رہی ہے، صبح بدلے شام کو چکٹ ہو گئے، کھانا کھایا تو کسی طرح ہضم نہیں ہوتا، سینے پہ رکھا ہے، صبح ہوئی اور لو چلنا شروع ہو گئی، اس کو لو لگی، اس کو ہیضہ ہوا، منہ جھلسا جاتا ہے، ہونٹوں پر پپڑی جمی ہے، پانی پیتے پیتے جی بیزار ہوا جاتا ہے، زمین آسمان تپ رہے ہیں، دن بھر آگ برستی ہے، رات بھر ریت برستی ہے، نیند غائب ہے، نہ اس کروٹ چین آتا ہے نہ اس کروٹ، پنکھا ہاتھ سے نہیں چھوٹتا، ذرا ہاتھ رکا اور دم گھٹنے لگا، خدا خدا کر کے نیند آئی تو کھٹمل نے چٹکی لی، آنکھ کھل گئی اور وہی مصیبت۔ ہاں بیگم صاحب، کیوں نہ ہو، گرمی ہو تمہاری جتنی تعریف کی جائے کم ہے۔
3: آئیے اب ذرا مرزا کے دوسرے کردار کی زبانی اسی نگوڑی ماری گرمی کی خوبیوں کا بیان ملاحظہ فرمائیے۔ کسی نے سچ کہا ہے کہ عیب بھی عیب اور ہنر مند ہنر دیکھتے ہیں۔ آدمی وہی اچھا ہے جو ہر حال میں خوش رہے اور خدا کا شکر ادا کرے۔ اچھائی برائی سب اضافی باتیں ہیں، اصل شے تو انسان کے ذہن کی داخلی کیفیت ہے۔ آدمی اپنے رویے سے دکھ کو سکھ میں بدل سکتا ہے، یہی مرزا کے خوش مزاج کردار نے کیا۔ بی گرمی نے ان سے پوچھا کہ بتاؤ بڑی بی میں کیسی ہوں تو انہوں نے مسکرا کر جواب دیا،
4: گرمی کا کیا کہنا، واہ واہ، دن کا وقت ہے تو خس خانوں میں پڑے ہیں، پنکھے جھلے جا رہے ہیں، کٹورے پر کٹورا شربت کا اڑ رہا ہے، بچوں کے ہاتھ میں ہزارے ہیں، ایک دوسرے پر چلا رہے ہیں، برف کی قلفیاں کھائی جا رہی ہیں، پتلی پتلی ککڑیاں ہیں، لوکاٹ ہیں، فالسی اور کھرنیاں ہیں، شاہ پھل آموں کی آمد آمد ہے، خربوزے تربوز کی بہار ہے، شام کو اٹھے، نہائے دھوئے، سفید سفید کپڑے بدلے، خس کا عطر ملا، گلے میں موتیا کے کنٹھے ہیں، ہاتھوں میں موسری کی لڑیاں ہیں، صحن میں چھڑکاؤ ہو گیا ہے، گھڑونچیوں پر کورے کورے مٹکے رکھے ہیں، قلعی دار بچھیروں پر سوندھی سوندھی سرائیاں جمی ہیں، گھڑوں اور سرائیوں کے منہ پر لال لال صافیاں لپٹی ہیں، ارد گرد کاغذی آب خورے لگے ہوئے ہیں، فالودے اور برف کا زور ہے، رات ہوئی تو کوٹھوں پر پلک بچ گئے، سفید سفید چادریں بچھی ہیں، اوپر پھول پڑے ہیں، خس کی پنکھیاں ہاتھوں میں ہیں، بھیگے ہوئے بان کے پلنگ پر لوٹ لگ رہی ہے۔
3: کہانی میں اسی طرح جاڑے، گرمی اور برسات تینوں موسموں کے خوشگوار اور ناگوار کوائف کا بیان ہے۔ اس بیان کے پردے میں مرزا فرت اللہ بیگ نے دلی کے ثقافت اور معاشرتی رکھ رکھاؤ کو بین السطور جس سلیقے سے بیان کیا ہے اس کی تعریف وہ لوگ ہی کر سکتے ہیں جنہوں نے قدیم دہلی کی چند جھلکیاں بزرگوں کی تحریروں میں دیکھی۔